0: انہوں نے کاٹا پیڑوں کو، ساتھ ندی کا نہیں نبھایا۔ پھر تو ندی میں افان ہے آیا، سب کا من بہت گھبرایا، لوگوں کی آشائیں ٹوٹی، باڑھ بن کر ندی بھی روٹھی، مچا چہوں اور ہاہاکار، اب تو مانو کرو وچار، اب تو مانو کرو وچار۔
1: अभी आप सुन रहे थे कार्यक्रम सरितपुर की कहानी, और आइए अब सुनते हैं कार्यक्रम उड़न परी पीटी उषा।
2: इस कार्यक्रम में भारत की महान एथलीट और धाविका पीटी उषा के जीवन और खेलों की दुनिया में उनके अमूल्य योगदानों की चर्चा की गई है, जिनके कारण देश को अंतर्राष्ट्रीय स्तर पर गौरव प्राप्त हुआ है।